0: जब तलक ये चांद तारे झिलमिलाते जाएंगे, तब तलक जश्ने विलादत हम मनाते जाएंगे। लाख शैतान हमको रोके फजल रब से ताबत, जश्न आखा की विलादत का हम मनाते जाएंगे। मौजूद सामेईन, जैसा कि आप जानते हैं कि हम माह रबीउल अव्वल माह नूर में हैं, और इसी हवाले से अब आप समाअत फरमाएंगे जुम्मा मस्जिद पोर्ट लुइस से मोहतरम मुफ्ती, जी हाँ मोहतरम मुफ्ती मोहम्मद इसहाक कादरी साहब की ज़ुबानी एक बयान, आइए समाअत फरमाइए।
1: रहमतुल्लाह व नुसल्ली व नुसल्लिम अला सय्यदिना व हबीबिना मुहम्मदिन अल मुस्तफा وعلى آله وأصحابه الأتقياء الأزكياء أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا آمنوا بالله ورسوله صدق الله العظيم وبلغنا الرسول النبي الأمي المكين المجيد الرؤوف الرحيم حمد و ثناء کے بعد سامعین محترم صحابہ کرام کا اہل بیت سے محبت رسول صلی اللہ علیہ وسلم کی بنا پر محبت کی عظیم داستانیں حدیث کی کتابوں میں اور سیرت کی کتابوں میں اتنی زیادہ ہیں کہ جس کا احاطہ کرنا تقریباً ناممکن ہے، لیکن پھر بھی ہم بعض باتیں آپ کو بتا رہے ہیں